0: مغفرت عافیت کا پیام آ گیا. ضبط صدقے ہوا ہوش قرباں ہوئے, ضبط صدقے ہوا ہوش قرباں ہوئے, دو جہاں عالم وجد میں آ گیا. دل کو لذت ملی چشم پرنم ہوئی, دل کو لذت ملی چشم پرنم ہوئی, جب زباں پر محمد کا نام آ گیا. صلی اللہ علیہ وسلم. دل کو لذت ملی چشم پرنم ہوئی, جب زباں پر محمد کا نام آ گیا. صلی اللہ علیہ وسلم. دو جہاں عالم وجد میں آ گیا. It is as if the whole world came into a state of ecstasy and joy. دل کو لذت ملی, the heart received such kind of enjoyment, such kind of peace, tranquility, sukoon, such kind of kaifiyat. چشم پرنم ہوئی, and the eyes got filled with tears. دل کو لذت ملی چشم پرنم ہوئی, جب زباں پر محمد کا نام آ گیا. When the name of رسول پاک صلی اللہ علیہ وسلم came upon my lips, it says my eyes welled with tears. Imagine at the Rosa Mubarak, the person is standing there. He knows that a meter or two away from him rests the beloved of Allah Tabaraka wa Ta'ala, without whom, or if it had not been for his coming, Allah Ta'ala would not have created the heavens and the earth. The one whose name we take from wherever we may be in the world, in azans, in iqamat, in Durood Sharif, in Tashahud, the one who we say was a guide for mankind till the day of Qiyamah, the one who we say the Qur'an Sharif was revealed upon him, the one whose shafaat and intercession we will be in need of before even the doors of Jannat are open for us. Now we have Nabiye Pak sallallahu alayhi wa sallam just a meter or two away, a few meters away. And we are standing and saying, As-salatu was-salamu alayka ya Rasulallah. So now the person who has been blessed with that opportunity, is it appropriate that the person should be missing his salat, not giving zakat, stealing, committing crime, gambling, taking drugs after having returned from there, associating once again with those same illicit beloveds? Then what kind of hajj is that? So hajj is a great ni'mat, a great bounty, but great responsibility also after hajj. Dil ko lazzat mili chashm purnam huvi, jab zubaan par Muhammad ka naam a gaya. Sallallahu alayhi wa sallam. تے جو لینے گئے خود کلیمِ خدا, تے جو لینے گئے خود کلیمِ خدا, فرق یہ ہے کلیم اور محبوب میں. تے جو لینے گئے خود کلیمِ خدا, فرق یہ ہے کلیم اور محبوب میں. وہ کلام اس کا لینے گئے طور پر, وہ کلام اس کا لینے گئے طور پر, ان کے گھر خود خدا کا کلام آ گیا. وہ کلام اس کا لینے گئے طور پر, ان کے گھر خود خدا کا کلام آ گیا. ان کے دربار اقدس میں جب بھی کوئی غمزدہ آ گیا, تشنا کام آ گیا. गम गलत हो गए मासियत दुल गई मग़फ़िरत आफियत का पयाम आ गया. हज़रत मूसा अलैहि सलातु वसलाम वेंट ऑन टू कुवे तूर टू रिसीव द कलाम ऑफ अल्लाह तबारक व तआला. एंड नबी अलैहि सलातु वसलाम द कलाम ऑफ अल्लाह तबारक व तआला इज कमिंग इन टू हिज हाउस इन द हाउस ऑफ हज़रत आयशा रज़ियल्लाहु तआला अन्हा. ऑल्सो आयात आर रिवील्ड इन द मस्जिद, आयात आर रिवील्ड in Madina Sharif, how many ayat and verses were revealed? In Makkah Sharif, how many ayat and verses were revealed?
1: Wo kalam us kalene gaye tur par inke ghar khud khuda ka kalam aa gaya. Bazme kaunain ki jab sawari gayi, bazme kaunain ki jab सवारी गई आसमानों जमी में सफे बिछ गई. अंबिया आ गए मुरसली आ गए मुक्तदी आ चुके तो इमाम आ गया. बज्म कौनैन की जब सवारी गई आसमानों जमी में सफे बिछ गई. अंबिया आ गए मुरसली आ गए मुक्तदी आ चुके तो इमाम आ गया. सल्लल्लाहु अलैहि वसल्लम.
0: इन द नाइट ऑफ मेराज ऑल द अंबिया अलैहिस्सलातु वस्सलाम हैव बीन गैदर्ड. नबी अलैहिस्सलातु वस्सलाम इज देन टोल्ड टू मेक द इमामत. Muqtadis were not like us. Muqtadis were Anbiya alayhimus salatu wassalam. We'll stop there and may Allah tabaraka wa ta'ala give us all the tawfiq of amal.